0: رات رٲژ ہُنٛد کم کھۄتہٕ کم درجہ حرارت 19.9°C رِکارڈ کرناو. جیٚمہِ اوس آز دۄہُک زیادٕ کھۄتہٕ زیادٕ درجہ حرارت 33.9°C ییٚلہِ زن رات رٲژ ہُنٛد کم کھۄتہٕ کم درجہ حرارت 28.5°C رِکارڈ کرناو. سری نگر چھُ صُبحس آفتاب کھسنُک وقت 5:23 تہٕ آفتاب لوسہِ شامس 7 تہٕ 46 پٮ۪ٹھ. أتھۍ سۭتۍ ووت خبرن ہُنٛد یہِ بُلٹِن انٛد. ٲسِن اجازت، خۄدایس حوال.
1: तीनों कॉलेज में
2: डोंट वरी
1: फीस तो देखो
3: क्या हाल है, क्या हुआ?
2: हाँ, फीस की टेंशन.
3: राहुल का बैंक अकाउंट तो है ही,
4: रास्ता क्लियर. बैंक से जरूरत भर के हिसाब से स्टूडेंट एजुकेशन लोन इजीली मिलेगा और उसमें भी 4 लाख रुपए तक, नो कोलैटरल.
2: वो कहाँ है?
4: मिठाई.
5: आरबीआई कहता है
6: तरो से ही शुरुआत, बनो फाइनेंशियली स्मार्ट.